बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलाम वालेकुम। नंद ज़ियारत रोज़ा आओ द द्वज़रश पगिश्तम मिलादी काल द मई द म्याश्ते अतिश्तमा आओ द गट अख्तर द्वे मोरज़ा द FM 94 रेडियो दलवर सवाबी दे नदी वक्त खबरों सरा ज़हरूज़ खान लो तोलो नावल उड़ान दिखाओ सर खबरों ना तोल मल की दलवे अख्तर द्वे मोरज़ खुशाले मजहबी जोश और जज्बे सरन मांजरी की गी سوابه کې د اختر په ولنې ورځ مختلف حادثو دوران 15 تنان سخت ژوبل شوي دي. سوابه کې پرون د قربانۍ نه وروسته صفایي مهم شروع کړې شوې چې پکې ځای په ځای د څاربو قربانۍ وروسته الایشونه لرې کړې شوي دي. د سوات تحصیل کابل کې د لوی اختر قربانۍ نه پس خصوصي صفایي آپریشن شروع شوی. نن پټول ملک یومی تکبیر مانځلی شي. یومی تکبیر هر کال په اتیشتم مئی د چاغی تجرباتو په یاد کې مانځلی شي.

0: ओके जनाब, नेक्स्ट कॉलर आप डिशो सिफर 9 38 2 84 95। अस्सलाम वालेकुम जी।
1: वालेकुम
0: अस्सलाम, आके जान संगे खैर अल्हम्दुलिल्लाह। जी सो को चिरतना
1: ताजा अब्दुलजीज नाबिना
0: स्टडे मशी पखेर अगली दर तवाया मा
1: हां संगे
0: खैर दस्तास दुआगान जी तासु खै तबे तुम हदे
1: आखिर रे खियु
0: खादर तू ए प्रोग्राम और प्रोग्राम जदे सिंगल लगी समुंगा
1: प्रोग्राम होडेर बड़ी दार रो चार सरा होडे रे कोरे प्रोग्राम रा होडे रे
0: मनी के न मनी
1: हाँ बिल्कुल मनु जाते मनु की
0: खादर तू है सबर असर शरी कोई प्रोग्राम की
1: यरा माँ हुजला होता का दारी पर आत्म वहाँ का रस्ती मेरे यहाँ का टपेरा जी नो
0: हाँ जाओ के रात टपेरा तो के
1: हाँ दियारानी केवल सांदी मखलूक का ग्रान रे दियार दुड़ सातना और व्याप देखो जी तुम इन तेरे रान कभी गए डिर चले यमा
0: वाह
1: और खैर बड़ा टूल कमरा टूल कमनो
0: हाँ
1: और दाकिन जान निकुसा की वे पस्ता बरसा बरखरवा
0: हाँ ڈیرہ مننہ ڈیرہ زیادہ شکریہ ہاں خدو مکو ہاں
1: ہاں ہاں ہاں
0: اوکے جی جب پل جان ڈیرہ خیال ساتے ہاں
1: بلکل بسات واہ خدا رہے خوش آلکا خدا رہے خد لرہ خیرہ خوش نبی رہے سارے اوکار کرے سادر سیر دی
0: سنگ والے
1: یہ گورے نن پروگرام اٹو راغلی ہو
0: ہاں ہاں
1: آتے نبی رہے نن راغلی راغلی تنظیم تا دگر دانے لگا
0: خا صحیح دغه ته ما ویلو کنه ما احساس کوم خپل ملګری دی ما غی ته وای
1: ان بس ما ته هنی دی ویری کنه
0: زه خیر احساس ګیله بوته زوره سو ما ها
1: ما ګیله وا ته ورس او اوس کو پدې ویډیا وی واورې ده نو خو وایو
0: صحیح دی صحیح ډیر مننه ها
1: ہاں
0: اوکے جی ڈیرا مندنا بالکل جناب مونگ سرا چکم دینو زمنگا سینئر جہانگیر علی یوسف جی سے بہم چکم دینو غی پلان دی غی سر بہم خبر تر کو السلام علیکم سر
2: وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ سنگے سب جانا سر
0: خیر دے الحمد للہ سر ساسو دو گانی دی تاسو سنگے خیر ٹھیک ٹھاک تے تم خیر
2: خیر دے اللہ کرم دے بالکل کی سن دے گالا لپوخ کنا تم رب لپوخوں گا دے یال رائے دے اللہ
0: نا سر ولی سنگا
2: یا تا دما وچ زپ سفر کی ما تے پندے دے باندے تا شو اورا ما
0: آ واو
2: کم دے کٹ شی نبیا دی دے گاڑی اوز گلا اوز گلا میں مغرونو کی داتے ورشو ہاں تو بھی وہ روپے
0: خدا انٹرنیٹ مسئلہ راضی نو آواز کٹکی گرا کٹکی گی انٹرنیٹ مسئلہ راضی آواز کٹکی گرا کٹکی گی
2: سیمنگ من سیمنگ من اور ایم ایف ایم 94 والا
0: خا خا خا خا خا خا صحیح صحیح
2: سیمنگ من دے آو
0: صحیح صحیح صحیح
2: ڈیرا
0: مننا خیر مبارک ساسو جی مبارک شی او سردار تو ہے دا ٹائم تا گل گت تسنگ روانی ہے
2: آرام خوب روان گرمی سیزن پتا تھا شانتی حساب کتاب باندھی بھی بل دا خبر ہوں پتہ کی شو میں خالی بھی سفر ہو گرمی سیزن پتا تھا